नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। असम विधानसभाको पहिलो सत्र आजदेखि डिसपुरमा आयोजना हुँदैछ। अस्थायी अध्यक्ष नवनिर्वाचित विधायकहरूलाई चन्द्रमोहन पटवारीले शपथ ग्रहण गराउनुहुन्छ। शपथ ग्रहण समारोहमा विधायकहरूको वरिष्ठताको आधारमा सञ्चालन गरिनेछ। यसपछि सभाभूमिको निर्वाचन हुनेछ। सत्ताहरू एनडीए गठबन्धनले हिजो सममुख भएको लागि आफ्नो मनोनयन पत्र दर्ता गर्न सकेका छैनन्। एनडीए नेतृत्वले भाजपा विधायकको तर्फबाट विधानसभा सचिव दुलाल पेगुलाई आफ्नो मनोनयन पत्र बुझाएका छन्। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भोलि संविधानको धारा 176 एक अनुच्छेद अन्तर्गत भाषण दिनुहुनेछ। यसपछि राज्यपालको सम्बोधनमा धन्यवाद प्रस्तुत गरिनेछ। हिजो विधानसभामा सत्र अघि असम गणपरिषद विधानसभा दलले महत्वपूर्ण बैठक गर्नुका धेरै कारणहरू छन्। आगामी सत्रमा लिने विभिन्न उपायहरूको बारेमा विस्तृत रूपमा छलफल गरियो। राज्य मन्त्री परिषदले असम राज्य सूचना नीतिलाई अनुमोदन गरेको छ। हिजो गुवाहाटीको लोकसभा भवनमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा बैठक बसेको थियो। संसदीय मामिला मन्त्री अतुल बोराले बैठकको निर्णयहरू घोषणा गरे। यो तथ्य नीति अनुसार विश्लेषण र कृत्रिम बुद्धिमत्ताको सहयोगमा राज्यभरि एकत्रित भण्डार विकास गर्ने डेटा व्यवस्थापना केन्द्र नामक समन्वयकारी निकाय स्थापना गरिनेछ। यस सम्बन्धमा सबै विभागहरूका लागि नियमित र सुसज्जित जानकारी साझेदारा अनिवार्य हुनेछ। यो नीतिले डिजिटल व्यक्तिगत ऐन 2023 निर्देशना अनुसार काम गर्नेछ र राज्यिक तथा प्रशासनको लागि स्पष्ट रूपरेखा स्थापित गर्नेछ। राज्यका मुख्य सचिव डाक्टर रवि कोटाले हिजो मूल्य प्रणाली र बजार स्थितिको समीक्षा गर्ने उच्च स्तरीय बैठकमा भाग लिएका थिए। अनावश्यक वस्तुहरूको मूल्य वृद्धि रोक्ने र बजार प्रणालीमा स्थिरता कायम राख्ने मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले पहिले दिएका निर्देशनाहरू अनुरूप बैठक आयोजना गरिएको थियो। बैठकमा विभिन्न जिल्लाहरूमा खुद्र तथा थोक मूल्यमा सूची आपूर्ति श्रृङ्खला कानून प्रवर्तन विभागहरूको तयारी र अन्तर्विभागीय समन्वयहरूको बारेमा छलफल गरिएको थियो। अनियन्त्रित वृद्धि रोक्न बजारहरूमा रहेको विभिन्न वस्तुहरूको मूल्यको नियमित अनुगमन गर्ने जिल्ला स्तरीय कार्यालयहरूलाई तत्काल सक्रिय पार्ने मुख्य सचिवले निर्देशन दिएका थिए। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट।

आज अन्तर्राष्ट्रिय चिया दिवस हो। संयुक्त राष्ट्रसंघले हरेक वर्ष मे 21 यो दिवस मनाउँछ। असमका चिया उद्योगले 200 वर्षको यात्रा पूरा गरिसकेको छ। देशको कुल चिया उत्पादन 54% हिस्सा आसामले ओगटेको छ। हालैमा साना स्तरका चिया उद्योगले असमको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। सुधारिएका विधिवत चिया खेती गरेर साना किसानहरूले बजारमा काँचो पातको उचित मूल्य पाउन सक्षम छन्। आज राज्यका विभिन्न भागहरूमा यस दिवस मनाउने धेरै कार्यक्रमहरू आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय चिया दिवसको अवसरमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आसामका चिया औद्योगिकलाई पुनर्जीवित गर्नलाई सबैलाई बधाई र धन्यवाद दिएका छन्। मुख्यमन्त्रीले आसाम विश्व चिया नक्साको बलियो हिस्सा भएको बताएका छन्। उदालगुडी जिल्लामा चलित वर्षमा 91 मानिस मेलेरियामा आक्रान्त भएका छन्। यसमध्ये 5 उदालगुडी असामरिक अस्पतालमा चिकित्साधीन भइरहेका छन्। जिल्ला स्वास्थ्य विभागको सूत्रले प्रकाश गरे अनुसार जिल्लाका दलनी बस्तीमा सर्वाधिक 51 मानिस मेलेरियामा आक्रान्त हुने साथै बान्दरगुडीमा 20 र माझखुटीमा 10 यो रोगमा परेका छन्। उतातिर 2024 वर्षमा 43, 2023 34 र 2022 15 मानिस यो रोगमा परेका थिए। स्वास्थ्य विभागले जिल्लाको मेलेरिया प्रादुर्भाव रहेको अञ्चलहरूमा दबाई छड्किने साथै स्वास्थ्यको जाँच शिविरको आयोजना गरेको छ। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। समय यस बेला दिउँसोको 3:22 र 31 सेकेन्ड भइसकेको छ। सबै श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताबिन, कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। असम सरकारको लोकनिर्माण विभागमा रिक्त भएका 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोकसेवा आयोगले आवेदन मागेको छ। पदहरूको मासिक वेतन 14,000 रुपियाँबाट 70,000सम्म साथै अरू बोनस र ग्रेड पेहरू रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्दछ। प्रार्थी इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रमको डिप्लोमा रहेको हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ पीडब्ल्युडी रोड्स

0: www.assam.gov.in। आवेदनको अन्तिम मिति आगामी 10 जुन। रेलवे रिक्रुटमेन्ट बोर्डले 11,127 एसिस्टेन्ट लोको पाइलट पदको निम्ति आवेदन मागेको छ। मासिक वेतन 19,900 साथै अरू बोनसहरू रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। प्रार्थी उच्च माध्यमिक जाँचमा उत्तीर्ण हुनुपर्दछ। साथै फिटर इलेक्ट्रोनिक्स इन्स्ट्रुमेन्टेसन मेकानिक मेन्टेनेन्स रेडियो टिभी इलेक्ट्रोनिक्स मेकानिक मेकानिक मोटर भेहिकल वायरमेन ट्रेक्टर मेकानिक्स रेफ्रिजरेटर र एयर कन्डिसनिङ यसका कुनै एउटा ट्रेडमा आइटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ। अटोमोबाइल इन्जिनियरिङका जुन कुनै शाखाको डिप्लोमा रहेको हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ indianrailways.gov.in। आवेदनको अन्तिम मिति आगामी 14 जुन। इन्डियन एयरफोर्स फ्लाइङ ब्रान्चमा ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र ग्राउन्ड ड्युटी नन टेक्निकल ब्रान्चमा रिक्त भएका पदहरूमा एएफसिएटी 2026 यो जाँचको आयोजना गरिएको छ। पदको सविशेष शिक्षागत योग्यता उमेर आदि विस्तृत तथ्य तथा आवेदनको निम्ति वेबसाइट छ indianairforce.nic.in। आवेदनको अन्तिम मिति आगामी 19 जुन। श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। यहाँनिर एक घोषणा। आकाशवाणी गुवाहाटीमा असमिया चिया जनगोष्ठीय भाषा बोडो कार्बी र नेपाली भाषाको निम्ति अंशकालीन भित्तिमा प्रयोजन भएको घोषक घोषिकाको लिखित जाँच आगामी 31 मे आइतबार अनुष्ठित हुनेछ। कटन विश्वविद्यालयको न्यू एकाडेमिक बिल्डिङमा बिहान 10 बजी सुरु हुने यो जाँचको प्रवेश पत्र प्रार्थीहरूलाई मेलद्वारा प्रेरण गरिएको छ। कुनै प्रार्थीले 25 मे भित्र प्रवेशपत्र मेलद्वारा भेटेनन् भने हाम्रो केन्द्रमा समन्वय शाखासित योगायोग गर्नलाई आह्वान जनाइएको छ। जाँचमा आउँदा प्रार्थीहरूले यो प्रवेशपत्र साथै एउटा परिचय पत्र ल्याउनु बाध्यतामूलक छ। अब प्रस्तुत गर्न चाहदैछु युवा कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ भोलाजार सुनखरी संघ सुनितपुरका सदस्य विन्दले प्रस्तुत गरिया एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना छ डम्मर छेत्रीको।
1: नमस्कार। आकाशवाणी गुवाहाटीका समूह श्रोतागणमा सुनखरी सङ्घ बढझारको तर्फबाट म डम्बर छेत्री अभिवादन टक्र्याउँदै हजुरहरूका समक्षमा धेरै गीत र कविता लिएर आएको छु। लौ त श्रोतागण, प्रारम्भमा सुन्नुहोस् एउटा झ्याउरे गीत।

0: यहाँ पछि सुन्नुहोस् एउटा कविता गाउँदै हुनुहुन्छ सागर दहाल।
1: मेरो कविताको शीर्षक छ माया। कति न्यानो माया रहेछ सधैँ याद आउँदछ, के भनेर गीत सुनाऊ चोट उसलाई लाग्छ। साइनो बाँधेछु सधैँ हाँसखेल गरेर, चिन्न गाह्रो पर्छ रहेछ माया दिएर। आकाश गडाङ गुडुङ गर्दै ब्रज कहाँ पर्छ र, हुटी ट्याउले राति कतै आकाश थाम्न सक्छ र। मुटुभरि घाउ बनी बसेको त्यो तिर्सना, आउँछ याद घरिघरि सक्दिन है बिर्सन।
2: श्रोताहरूले यतिन्जेल युवा कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्थ्यो सुनितपुरका सदस्य बिन्दले प्रस्तुत गरिया एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना थियो डम्बर छेत्रीको। यो कार्यक्रम पूर्व प्रसारित थियो। यसका साथै आजको हाम्रो युवा कार्यक्रम यही टुङ्गिन्छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट, र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम वेबको 411.5 मिटर 729 किलोहर्स साथै 101.6 मेगाहर्समा। समय यस बेला दिउँसोको 7:00 बज्दैछ र आउनुहोस् त सुनौ रीता उपाध्यायको स्वरमा यो गीत।